0: آپ سن رہے ہیں FM 92.6 UCP کی دنیا, UCP کی دنیا.
1: ایک نیا انداز,
2: ایک نئی سوچ,
1: ایک نئی پہچان,
2: ایک نئی لگن.
1: UCP میں ہے ہر فیکلٹی کی اپنی ایک الگ پہچان.
2: ہم دیتے ہیں پاکستان کو روشن مستقبل طالب علم کے کردار سے,
1: اور جہاں باتیں ہوں مستقبل کی, معلومات کی, اور بحث و تکرار ہو آنے والے وقت کی,
2: جہاں بنتے ہوں مستقبل کے معمار اور کھیل کے میدان میں پورے پاکستان میں UCP نمبر 1.
1: جب ملتی ہے لگن,
2: محنت,
1: کامیابی اور خلوص,
2: تو بنتی ہے
1: UCP کی دنیا.
2: آپ سن رہے ہیں FM 92.6.
1: سنتے رہیے.
3: السلام علیکم لسنرز, میں ہوں آپ کی ہوسٹ آمنہ محمود, مخاطب ہوں آپ سے FM 92.6 UCP کی دنیا سے. لسنرز, کیا آپ نے کبھی سوچا ہے کہ ایک چھوٹا سرجیکل روبوٹ پریسیژن کے ساتھ آپریشن کرتے ہوئے انسانوں کی مدد کر رہا ہو؟ یہ کوئی دور کا خواب نہیں بلکہ آج کی حقیقت ہے. موبائل روبوٹکس اور میڈیکل روبوٹکس کی دنیا ہر دن نئے راستے اور نئے موقع کھول رہی ہے. جہاں موبائل روبوٹس مصیبت زدہ علاقوں میں ریسکیو کرتے ہیں, وہاں میڈیکل روبوٹس سرجریز اور ریہیبلیٹیشن میں نئے سٹینڈرڈ سیٹ کر رہے ہیں. ہر نئے پروجیکٹ کے ساتھ روبوٹکس زندگیوں کو بہتر اور محفوظ بنا رہی ہے. لیکن جیسے ہر بڑی ٹیکنالوجی کے ساتھ ہوتا ہے, روبوٹکس کے ساتھ بھی کچھ چیلنجز سامنے آئے ہیں, جیسے سسٹم ایکیوریسی, سیفٹی اور ایتھیکل کنسرنز. آج کے پروگرام میں ہم یہ سمجھنے کی کوشش کریں گے کہ روبوٹ صرف مشین نہیں بلکہ انسانی مددگار بن کے سفر کیسے طے کر رہے ہیں. اور اس سفر میں ہمارے رہنما ہوں گے عمار حسن صاحب, روبوٹکس اور انٹیلیجنٹ سسٹم کے ایکسپرٹ اور روبوٹکس کمپٹیشن کے مینٹر. تو چلیے روبوٹکس اور انسانیت کے اس انٹرسٹنگ سفر کا آغاز کرتے ہیں. السلام علیکم سر.
4: وعلیکم السلام,
3: کیسے ہیں سر آپ؟
4: الحمدللہ.
3: چلیں سر, وقت ضائع کیے بغیر ہم اپنے سوالات کا آغاز کرتے ہیں. سب سے پہلے تو آپ ہمارے سننے والوں کو بتائیں کہ روبوٹکس کو کس طرح ڈیفائن کریں گے آپ؟
4: ایکچولی روبوٹکس ایک ملٹی ڈسپلنری فیلڈ ہے, جو اصل میں میکینیکل انجینئرنگ, الیکٹریکل انجینئرنگ, کمپیوٹر سائنس اینڈ اے آئی کا کمبینیشن ہے. بیسیکلی اس کا گول یہ ہے کہ آپ ایسی انٹیلیجنٹ مشینز ڈیولپ کریں جو کہ انڈیپینڈنٹلی, یا ہم کہہ سکتے ہیں کہ وہ ہیومنس کے ساتھ ان کی ہیلپ کریں. اور یہ روبوٹکس صرف میکینیکل آرمز یا ہم کہہ سکتے ہیں کہ اٹانومس کارز تک محدود نہیں ہے. بیسیکلی اس میں میڈیکل روبوٹس آ جاتے ہیں, ڈرونز ہیں, مائنڈ روبوٹس ہیں, اے آئی اسسٹنٹس ہیں. اس کی فیلڈ بہت آگے تک بڑھ گئی ہوئی ہے. آج روبوٹکس نہ صرف انڈسٹری میں بلکہ ہیلتھ کیئر میں, ایگریکلچر میں, ملٹری اور آپ کی ہر ڈیلی لائف میں انٹیگریٹ ہو چکا ہے.
3: سر آپ نے بہت سے پروجیکٹس میں بھی کام کیا ہے, ہمارے سننے والوں کو بتائیے گا کہ آپ کا پہلا پروجیکٹ کیا تھا اور آپ کو یہ شوق کس طرح پیدا ہوا کہ آپ روبوٹکس کی فیلڈ میں کام کریں؟
4: مجھے سب سے بیسٹ پتا نہیں کہ مجھے انٹرسٹ جب ڈیولپ ہوا تو آئی واز ان بیچلرز ان فورتھ سیمسٹر. اس ٹائم ہمارے ایک ٹیچر تھے جو کہ ہمیں روبوٹکس اور امبیڈڈ سسٹم پڑھا رہے تھے. تو انہوں نے ہمارے سیمسٹر کے اینڈ پر ایک پروجیکٹ رکھا جس میں ہم پوری کلاس نے گروپس میں روبوٹس بنانے تھے. تو جب فرسٹ ٹائم ہم نے روبوٹ وہاں پر بنایا تو دیٹ واز دا ٹائم کہ مطلب ہم پہلے تو یہ تھا کہ ہم سافٹ ویئر پہ سب کچھ کر رہے تھے, جی ہم پروگرامنگ کی ہمارے پاس آؤٹ پٹ آ گئی دیٹس اٹ. لیکن جب وہ فرسٹ ٹائم ہم نے انٹیگریٹ کر کے جب ریئل میں جب روبوٹ چلتا ہے نا
3: سامنے,
4: وہ تو فیلنگ ہے وہ مطلب وہ بیان ہی نہیں کی جا سکتی. مطلب وہ جو سیلف اچیومنٹ اور مطلب وہ آپ کو فزیکلی جو چیز نظر آتی ہے نا, وہ اس طرح سافٹ ویئر میں اس طرح فیلنگ نہیں آتی. تو پھر اس کے بعد ہم نے ایک ٹیم بنا لی جن کا انٹرسٹ تھا. اور مزے کی بات یہ کہ اس دفعہ میرا پروجیکٹ چلا ہی نہیں تھا, اس کے بعد ہی
3: ڈفرنٹ ہوا.
4: یس ہاں, اس کے بعد ہی بیسیکلی ہماری اسٹوری رپورٹس کی آگے شروع ہوئی.
3: اچھا سر, آپ نے بہت سارے کمپٹیشنز میں پارٹیسپیٹ کیا ہے, کس طرح کے کمپٹیشنز ہوتے ہیں؟
4: انیشیلی تو ہم اسمال لیول کمپٹیشنز میں گئے تھے جس میں سمپل کوئی پاتھ کو فالو کرنا ہے یا ایک سرٹن ایریا کو کورڈ کرنا ہے. بٹ ایونچولی جب آپ जो हायर लेवल रोबोटिक्स कॉम्पिटिशन में जाते हैं तो वहाँ एक प्रॉपर थीम होती है जिसके मुताबिक या एक प्रॉपर टास्क होता है। तो स्टार्ट में सबसे पहले हम जीकी गए, वहाँ पर हमने लाइन फॉरवर्ड कंपटीशन किया, हमारी सेकंड पोजीशन आ गई, तो उससे हमें बहुत बूस्ट मिला, हमारे सुपरवाइजर ने भी बहुत हमें मोटिवेट किया
3: जी।
4: तो जैसे ही भी उसके बाद फास्ट भी गए, उसके बाद नस्ट गए, फिर हमारा एक जो पाकिस्तान का सबसे बड़ा रोबोटिक कंपटीशन है नेशनल इंजीनियरिंग रोबोटिक कंपटीशन NERC, फिर हमने उसमें पार्टिसिपेट किया। वहाँ बेसिकली थीम ये था कि आपके पास मल्टीपल रोबोट्स थे, आपके पास नहीं कंपटीशन होता था कि टू साइडेड प्लेटफॉर्म था, एक साइड पे आप हैं, एक साइड पे दूसरा ओपोनेंट है। तो उसमें ये होता था कि आपने थीम थी कि आपने मल्टीपल कलर्ड बॉल्स को, या आप उसको आप कह रहे हैं कि फ्रूट्स को, जो कि डिफरेंट फ्रूट्स हैं, उनको उनके रिस्पेक्टेड बॉक्सेस में डालना है और आपने मल्टी पाथ को फॉलो करते हुए जाना है। हो सकता है कि एक पाथ बंद हो तो वो दूसरे पाथ से जाए
3: जी।
4: तो इस तरह पॉसिबल कोई 90 कॉम्बिनेशंस हमारे पास थे और हमने वो सारे क्रिएट किए हमने आर्टिफिशियली, और उसके बाद हम उसमें माशाल्लाह हमारी सेकेंड पोजिशन आ गई,
3: जबरदस्त,
4: और बेस्ट इंजीनियर डिजाइन अवार्ड भी मिला हमें। तो उससे तो हमारा जो मोटिवेशन लेवल है वो बहुत ही हाई हो गया था। तो ये हमारा एक है, इसके अलावा भी बहुत सारे छोटे बड़े हम कॉम्पिटिशन्स में जाते रहे क्योंकि इससे मोटिवेशन और हाई होगी। फिर हम पंजाब यूथ फेस्टिवल ऑन रोबोटिक कॉम्पिटिशन कराया, फिर हम वहाँ पे भी गए, वहाँ पे भी हमारी पोजीशन आई। तो बस वो कह रहे हैं कि
3: सिलसिला चलता जा रहा,
4: सिलसिला चलता रहा हमारा।
3: सर, इन रोबोट्स को बनाने में कितना टाइम लग जाता है?
4: ये इट डिपेंड्स कि कितना बड़ा टास्क है या हमारा फिजिकली क्या रिक्वायरमेंट है हमारी। तो अगर तो जैसे हम NERC गए थे तो मिनिमम आपको 2 से 3 मंथ्स तो लगते ही हैं कॉन्टीन्यूसली, मतलब फुल टाइम मेहनत है। और इसके अलावा अगर आप पहले शुरू करते हैं तो आपको ज़रा अच्छा बेटर रिस्पांस मिलेगा। बेसिकली हमने उसको फुल टाइम बनाना है
3: जी,
4: तो उसकी टेस्टिंग होती है, फिर बीच में अगर कोई इशूज आ जाते हैं उनको रिजॉल्व करना है, मैकेनिकल डिज़ाइन है, इलेक्ट्रिकल डिज़ाइन है, फिर कोडिंग है, तो टाइम बहुत लगता है इसमें।
3: अच्छा सर, आप ना सिर्फ खुद रोबोट्स बना रहे हैं बल्कि स्टूडेंट्स के प्रोजेक्ट में उनको मेंटर भी कर रहे हैं, तो उसके बारे में भी हमारे सुनने वालों को बताएं कि ये तजुर्बा कैसा रहा आपका?
4: जो मेंटरिंग स्टूडेंट्स हैं रोबोटिक में, एक बहुत रिवार्डिंग तजुर्बा है और था भी, मैं करंटली भी कर रहा हूँ। उसमें यह है कि हम उनको ना हर चीज़ में गाइड कर रहे हैं कि मतलब मैकेनिकल डिज़ाइन किस तरीके से सबसे बेस्ट हो सकता है, उसमें इलेक्ट्रिकल या हम किस तरह से सोफिस्टिकेटेड डाल सकते हैं, या हमारा उसका किस तरह का एल्गो डिज़ाइन करना है। और बात यह कि हम जब भी डिफरेंट स्टूडेंट्स के साथ काम करते हैं तो हर एक की अप्रोच वर्किंग डिफरेंट होती है, मे बी एक ही प्रॉब्लम है बट दे गिव मल्टीपल सॉल्यूशंस, और इससे बहुत ज़्यादा लर्निंग होती है आपकी भी। और हमने तो इतना मतलब कंपटीशंस और बोर्ड्स बना लिए हैं कि हमें जो बेसिक बच्चों को इम्प्रूवमेंट में लर्निंग आती है ना कि अब ये करेंगे तो होगा क्या, वो चीज़ हमें ऑलरेडी पता है, तो हम उनको ये चीज़ गाइड कर देते हैं और वो आगे इससे काम करते हैं तो बहुत ज़्यादा इम्प्रूवमेंट होती है।
3: ऐसे ही है सर। सर, सुना है हमने कि आपने एक इंटरनेशनल कॉम्पिटिशन में भी पाकिस्तान को रिप्रेजेंट किया है, उसके बारे में भी हमारे सुनने वालों को बताइएगा।
4: एक्चुअली जब मेंटरिंग स्टार्ट की मैंने स्टूडेंट्स को NERC गया, वहाँ पर हमारी फर्स्ट सेकेंड थर्ड पोजिशन आ गई थी, तो फिर हमें एक अपॉर्चुनिटी मिली कि OIC इंटरनेशनल लेवल पर रोबोटिक कॉम्पिटिशन करा रहे थे जिसमें 55 इस्लामिक कंट्रीज ने पार्टिसिपेट किया। हमने उसके अंदर उसमें ये था कि पूरे पाकिस्तान से सिर्फ 2 टीम्स ने सिलेक्ट होनी थी जो कि अच्छी टीम्स हों
3: जी।
4: तो ऑलरेडी हमारी टीम्स अच्छा परफॉर्म कर रही थी प्रीवियस 2-3 ईयर्स से, तो फिर हम सिलेक्ट हो गए और वहाँ जाके फिर हमने रोबो वार और रोबो फुटबॉल 2 कंपटीशन में पार्टिसिपेट किया, और जो रोबो फुटबॉल है उसमें हमारी सेकंड पोजीशन आई और हमने $2,000 विन किए।
3: सर, आपने पाकिस्तान में भी बहुत से कॉम्पिटिशन्स में पार्टिसिपेट किया और आपने इंटरनेशनल कॉम्पिटिशन्स में भी किया, तो जब हम इंटरनेशनल कॉम्पिटिशन्स की बात करते हैं तो आपको सबसे ज़्यादा किस बात ने मुतासर किया या इंस्पायर किया, अगर आप देखें बाहर जाके क्या डिफरेंस आपको महसूस हुआ?
4: सबसे जो बड़ा एडवांटेज है वो मल्टी डिसिप्लिनरी है कि मतलब आप 55 डिफरेंट कंट्रीज के लोगों से आप मिल रहे हैं
3: जी,
4: जो कि डिफरेंट बैकग्राउंड से हैं, उनकी टेक्निकल स्किल्स भी डिफरेंट है, ठीक है। हमारे पास सबके पास प्रॉब्लम क्या है सेम, और आप यकीन नहीं करेंगे कि कह रहे हैं कि 55 के 55 डिफरेंट सॉल्यूशंस लेकर आए, हर एक डिजाइन डिफरेंट है, हर एक की थिंकिंग डिफरेंट है, यानी डाइवर्सिटी इतनी ज्यादा है कि जितना लर्न आई थिंक मैंने पाकिस्तान में नहीं किया जितना मैंने वहाँ वन इवेंट में कर लिया, उनसे बात करके, उनकी थिंकिंग के, उनके कोलैबोरेशन से। आई थिंक हमें कुछ ज़्यादा लर्निंग करनी है तो हमें ज़रूर इंटरनेशनल ट्रैवल ज़रूर करना चाहिए ताकि आपको पता चले कि बाकी कंट्रीज़ किस स्टेज पर हैं और वो किस तरह से सोच रहे हैं।
3: जी लिसनर्स, वक्त हुआ चाहता है एक छोटे से म्यूजिकल ब्रेक का। हमारे साथ रहिएगा, सुनते रहें FM 92.6 UCP की दुनिया।

0: सामीन प्रोग्राम है मंजिल और मैं हूं आपका मेज़बान अली अशरफ और आज हमारे साथ अवैस और सबीका मौजूद हैं। अवैस और सबीका आपके और मेरी तरह जो है वो जॉब करना चाह रहे थे और कर भी रहे थे, लेकिन फिर एक वन फाइन डे उनको ख्याल आया कि उनको कुछ ना कुछ ऐसा करना चाहिए जो कि बॉस की झिड़कियों से कुलीग्स के जो नारवा सलूक हैं या आपको जो भी और आना जाना और इस सारी मुसीबत से आज़ाद होकर किस तरह से घर बैठे पैसे कमा सकें और पैसे भी डॉलर्स में जनाब, खाली पैसे नहीं। तो ये ख्याल इनको आया और इन्होंने अपना काम शुरू किया और हम इनसे पूछ रहे हैं इनके तजुर्बात ताकि आप और मैं लर्न कर सकें और हम भी ना सिर्फ ये कि अपनी हालत को बदल सकें, अपनी हालत को इम्प्रूव कर सकें, बल्कि जो हमारी चैलेंजिंग इकॉनमी है उसमें भी कॉन्ट्रीब्यूट कर सकें। और आपको पता है कि हमें हमारी इकॉनमी को इस वक्त डॉलर्स चाहिए और ये जो काम करते हैं उसकी कमाई डॉलर्स में होती है। तो बताइएगा कि हमने अभी जब ब्रेक पे जाने से पहले हम डिस्कस कर रहे थे कि आपकी अमेज़ॉन की कौन कौन सी स्ट्रीम्स में आपने काम किया और आपके क्या तजुर्बात हैं इस हवाले से।
1: इसमें हम लोगों ने स्टार्ट लिया था जब कोविड बहुत ज़्यादा इन हुआ था और उस टाइम बस अमेज़ॉन का मैं एक्सप्लोर करी थी, तो हम लोगों ने ऑनलाइन लेक्चर्स लिए थे
0: जी।
1: एट दैट टाइम वो बहुत ज़्यादा डिफ़िकल्ट था क्योंकि ऑनलाइन लेक्चर में एक इशू आता है जो हमने बहुत फेस किया, 3-3 घंटे के लेक्चर्स होते थे और आपको कुछ नहीं समझ आ रहा तो आप क्रॉस क्वेश्चनिंग नहीं कर सकते क्योंकि जब तक आपकी क्रॉस क्वेश्चनिंग नहीं ना होगी, आपके कॉन्सेप्ट्स क्लियर नहीं होंगे, तो आप फिर समझेंगे कि हमें कुछ भी नहीं आता। तो जब भी आपने किसी से लर्निंग करनी है ना, आपके मतलब फ्रंट पे वो बंदा होना चाहिए जो आपको सिखा रहा है ताकि आपको कोई क्वेश्चन हो, कोई कॉन्सेप्ट क्लियर करना हो तो आप उनसे क्वेश्चन कर सकें। तो एक ये चैलेंज था हमारे सामने कि हमें कुछ चीज़ों में समझ नहीं आ रही थी और हम क्रॉस क्वेश्चनिंग वगैरह नहीं कर पा रहे थे। बट उसके बाद टाइम जब गुजरा तो हम लोगों ने फिर एक मुझे अपॉर्चुनिटी मिली एक होलसेल मार्केट में एजेंसी में जो मैंने काम करना था, उन्होंने मुझे कहा था कि वो पर मंथ 15,000 रुपीज़ मुझे पे करेंगे। तो पे से पहले तक मुझे लगता था शायद ऐसे ही है, बस पाकिस्तान में तो सब चलता है। तो पहला महीना गुजरा मुझे पे नहीं मिली, सेकंड गुजरा मुझे पे नहीं मिली, थर्ड मंथ में अल्लाह ताला ने मुझे बेटा अता किया और जिस दिन मेरा बेटा पैदा हुआ है उसी दिन उन्होंने वो सैलरी सेंड की थी।
0: अपना रिस्क लिया है वो
1: सारा। बिल्कुल। और अल्हम्दुलिल्लाह उस दिन से आज तक हमारा सिलसिला रुका नहीं है, बढ़ता ही गया। तो बस वो सैलरी पहली थी जो हमारे पास आई थी और फिर हम लोगों ने मतलब ये भी सोचा कि ये अब आप जिस तरह कह रहे हैं हमारे सर्कल में बहुत से लोग हैं जो हमें देख के हम उनके लिए एक सक्सेस स्टोरी उनके सामने मौजूद है तो वो चाहते हैं कि वो सीखे। तो हम लोगों ने फिर ये भी ट्रेनिंग्स वगैरह भी प्रोवाइड की, हमने इंस्टीट्यूट बनाया जिसमें हम ट्रेनिंग्स भी देते हैं, सर्विसेज वगैरह भी प्रोवाइड करते हैं। तो हमारे पास अल्हम्दुलिल्लाह काफ़ी बैच है जो हैं वो सीख भी रहे हैं, तो हम उनको ट्रेनिंग्स भी प्रोवाइड कर रहे हैं और वो ट्रेनिंग दे रहे हैं कि जो हम लोगों ने इन 2-3 सालों में काम किया है अपने हाथ से, बजाय इसके कि हम लोग जो है वो लेक्चर्स बना के और उनको हम दे दें कि जी आप खुद ही देखते रहें वन टाइम। ऐसा नहीं है, हम ऑनलाइन भी, फिजिकल भी और फीमेल बैच में उन सबको करवाते हैं। तो कुछ चैलेंजेस आपको जरूर फेस करने पड़ते हैं और अगर एक रास्ता बिल्कुल स्मूथ है तो वो मजा नहीं है। अप्स एंड डाउन्स जब तक नहीं आएंगे ना, आपको अपनी एबिलिटी, अपनी स्किल्स का पता नहीं चलेगा। कुछ हिडन स्किल्स होते हैं, जो मेरे अंदर ये हिडन स्किल था, मैंने पढ़ाई तो इसी से की, अब ये बिजनेसमैन थे और अब हमें कभी सोच भी नहीं सकते थे कि हम ये सब करेंगे।
0: स्ट्रीम नहीं है ना आपकी, मतलब ज्यादातर आईटी के लोग समझे जाते हैं कि वो कुछ ना कुछ करेंगे।
1: अब ऐसा लगता है कि शायद हम बने इस चीज के लिए थे।
2: अब ज़हरा ने एसीसीए की है और मैंने सिंपल बीए किया हुआ है, ठीक है, अब वो भी कर रही हूँ और मैं भी कर रहा हूँ। तो मैं ये मोस्टली कहता हूँ अगर मैं कर गया हूँ ना तो सब कर सकते हैं।
0: बिल्कुल ठीक। तो आपने कौन कौन सी स्ट्रीम्स में काम किया, लोगों को क्या सजेस्ट करेंगे कि जब जो बिगिनर्स हैं वो उनको किन स्ट्रीम्स में जाना चाहिए।
1: इसमें हम लोगों ने जो स्टार्ट लिया था वो अमेज़ॉन से ही लिया था, प्राइवेट लेबल से अमेज़ॉन में उसके लेक्चर्स वगैरह लिए थे, लेकिन अपॉर्चुनिटी होलसेल में जब मिली थी तो फिर हमने कम्प्लीट होलसेल को भी कर लिया था। आप स्किल सीखने के लिए, मेरा हमेशा बिगिनर्स को एक ही हम लोगों का आंसर होता है कि आप ना इस पूल में एक दफ़ा आने की कोशिश करें, आपको किसी रास्ते से गुजरना है। अब हम अपने इंस्टीट्यूट में अमेज़ॉन को क्यों करवा रहे हैं, उसकी सबसे बड़ी रीज़न यही है कि देखें अमेज़ॉन एक बिगेस्ट मार्केट है और ये इतनी ज़्यादा मतलब इसमें स्ट्रिक्टनेस है ना कि आप कुछ भी गलती नहीं कर सकते। तो ये एक मैं कहती हूँ मिलिट्री कोर्स है आपका, जो सबसे मुश्किल कोर्स है। इसके बाद दराज हो गया, ईबे हो गया, ये शॉपिफाई सब कुछ آسان ہے, بہت آسان ہے.
0: آپ کی ٹریننگ بڑی سخت کر دیتے ہیں, رولز اینڈ ریگولیشنز ریسٹرکشنز اتنی ہیں کہ جو اس سٹریم سے گزر جاتا ہے اس کے لیے باقی ساری سٹریمز جو ہیں وہ آسان
1: ہو جاتی
2: ہیں. کوئی نہیں کر سکتا
1: یہاں پہ, آپ کوئی مسٹیک نہیں کرو گے. آپ کو اتنا زیادہ آپ اپنے آپ کو مطلب پازیٹیو فیل کرو گے جب آپ کے پاس آپ کے سامنے شاپیفائی, ای بے, دراز آئے گا, آپ اس کو بھی ایک اچھے آرگنائزڈ وے میں لے کے چلو گے. تو یہاں پہ جو ڈرا بیکس ہے نا دراز میں, جی ہم لوگ موبائل منگوایا اینٹ آ گئی اور ٹی وی منگوایا کچھ اور آ گیا, مطلب اس طرح کی چیزوں سے آن لائن شاپنگ پہ ہمارا میرا خود کا بلیو نہیں تھا. لیکن جب ہم خود کرنے لگے اور امیزون پہ کرنے لگے تو ہم کہتے ہیں کہ اگر سب یہ سب کرنے لگ جائے نا تو یہ دراز بھی بہت اوپر جا سکتی ہے مارکیٹ میں, اور کافی ساری ایسی آن لائن شاپس ہیں جو بہت اوپر بڑھ سکتی ہیں. اور بس ایک یہ ہے کہ اچھے طریقے سے اس کو آرگنائز فارم میں لے کے جانے کی ضرورت ہے.
0: بالکل ٹھیک. آپ نے جس طرح کے بتایا کہ کسی قسم کی آپ نے بتایا کہ کوالیفیکیشن کو اتنی لمیٹیشن نہیں ہے, تو کوئی بہت زیادہ آپ کو لینگویج پہ گرپ ہونا, کیونکہ ہم یہ بھی میں نے بہت سارے اسٹوڈنٹس میں یا ہاؤس وائف میں دیکھا کہ ہمیں تو انگریزی اتنی زیادہ نہیں آتی, ہماری انگلش پہ اتنی کمانڈ نہیں ہے, اور وہ سارا کام انگلش میں ہے, کمپیوٹر سارا انگلش میں ہے, تو انگلش زبان کا کس قدر عمل دخل ہے اس ساری چیز میں؟
1: اس میں انگلش اتنی زیادہ میٹر نہیں کرتی ہے. آپ اگر دیکھیں پرائیویٹ لیبل ہے نا جس میں آپ نے اپنی برانڈ بنانی ہے, اس کے لیے آپ کو کسی چائنیز کے پاس جانا ہے, تو کیا آپ چائنیز سیکھیں گے؟ ٹھیک ہے, اس میں یہی چیز ہے کہ آپ کو گوگل اتنا زیادہ آپ کو سپورٹ کر رہا ہے کہ آپ کسی بھی لینگویج کو ٹرانسلیٹ کر سکتے ہو کسی بھی بولی میں. اب اس میں یہ کہ آپ کسی انگلش والے کی بھی تو روزی چلنی ہے نا, جس کو انگلش اچھی آتی ہے اس کو ہائر کر لیں, اس کے پاس یہ سکل ہے وہ اس کو بیچ سکتا ہے.
2: ون ٹائم زہرا کو ہائر کیا گیا تھا اسی کام کے لیے کہ آپ نے جسٹ کالنگ کرنی ہے سورسنگ کے لیے. اور میں آپ کو ایک بات بتاتا ہوں, میرا ایک جاننے والا بھی ہے وہ یہ سورسنگ کر رہا ہے, اس انگلش کی ضرورت پڑتی ہے سورسنگ میں جب آپ کال کرتے ہیں وہاں ڈسٹریبیوٹر یا برانڈ کو, تو وہ بھائی جان جو ہے نا وہ کال پہ نہیں جاتے, وہ میل پہ ہی نا کام کرتے ہیں, اور وہ کرتے ہیں گوگل ٹرانسلیٹر سے. وہ وہاں سے اپنی اردو میں بات کر کے وہ وہیں سے کاپی کر کے, اور وہ کام اچھا کر رہے ہیں اس کے تھرو, اور یہ بیسٹ وے ہے. ٹھیک ہے, اس میں انالائز کیا ہے ہم نے کہ یہاں سے کام کیا جا سکتا ہے سورسنگ میں, اگر آپ کو انگلش نہیں آتی تو آپ گوگل ٹرانسلیٹ سے کام چلائیں. چلا رہے ہیں لوگ, کر رہے ہیں لوگ.
1: کچھ اسٹوڈینٹس ہمارے پاس ایسے بھی تھے جن کو یہ ایشو تھا, ان کو میں ایک ہی بات ہمیشہ کہتی ہوں, دیکھو ایسا تو نہیں ہے کہ انگلش بالکل ہی نہیں آتی. میں انہیں ضرور کہتی ہوں کہ آپ کالنگ ضرور کریں, گورے سے ایک دفعہ بات ضرور کریں. آپ گورا آپ کے ایکسنٹ نہیں دیکھ رہا, گورا آپ کو یہ نہیں دیکھ رہا کہ آپ کی گرامر ٹھیک ہے کہ نہیں. اسے بات سمجھ آ گئی نا تو وہ آپ کو آگے سے جواب دے دے گا, آپ نے اس کی سمجھنی ہے اور اسے اپنی سمجھانی ہے. اپنے سراؤنڈنگ کے لوگوں کو اگر آپ یہ کہتے ہیں بھائی میرے سامنے وہ بیٹھے, میرے سامنے انگلش بولوں گا, آپ شائع فیل کرو, تو اگر وہ آپ کو دیکھ کے ہنس رہا ہے آپ کی انگلش پہ, تو آپ یہ پوزیٹیولی سوچو کہ کوئی بندہ میری وجہ سے ہنس ہی رہا ہے نا, رو تو نہیں رہا. تو اس طرح کے سین بھی ہیں.
0: ویسے بھی ہم آپس میں انگلش کے حوالے سے ججمنٹل ہوتے ہیں, لیکن میں نے بھی جب یا دیکھا گیا کہ جب آپ نیٹو اسپیکر سے بات کر رہے ہوتے ہیں تو وہ زیادہ اس بات پہ انٹرسٹڈ ہوتا ہے کہ آپ اسے بات سمجھا پائیں. اور ہماری جو پاکستانیوں کی انگلش ہے وہ بہت ساری کنٹریز سے بہت اچھی ہے. ہم اس بارے میں اپنے آپ کو تھوڑا سا انڈر ایسٹیمیٹ کر رہے تھے, کیونکہ ہم ڈے فرسٹ سے ہمارے پرائیویٹ اسکولز میں انگلش بولی جا رہی ہوتی ہے, یا پھر ہم اپنا جو سلیبس ہے اسے انگلش میں پڑھ رہے ہوتے ہیں, تو ہماری انگلش ویسے اتنی بری ہوتی نہیں جتنا ہم اسے سمجھ رہے ہوتے ہیں.
2: ہم خود ہی اپنا مورال جو ہے نا وہ گرا دیتے ہیں. ہماری جو زبان ہے اردو وہ دنیا کی نمبر ون زبان ہے.
0: تو آپ کے جو انسٹیٹیوٹ میں بچے آئے اس میں سے کسی کوئی سکسیس سٹوری جو کہ آپ شیئر کرنا چاہیں کہ؟
1: میں ایک بچے کو ضرور ٹیگ کرنا چاہوں گی جو ہمارے پاس آیا تھا, جس کو اصل میں سٹارٹ میں یہ ہوا تھا کہ جب ہم لوگ اپنی ٹریننگز وغیرہ پرووائڈ کر رہے تھے نا, تو ان میں سے جو مجھے جیم لگتے تھے نا ہم لوگوں کو, ہم انہیں ہائر کر لیتے تھے. اور آج بھی میرے ہی ٹرینڈ, ہم لوگوں کے ہی ٹرینڈ کیے ہوئے لوگ ہیں جو ہمارے پاس ایز اے وی اے کام کر رہے ہیں, انہیں ہم نے ہائر کیا ہوا ہے. اب اس میں سے ایک سکسیس اسٹوری ہی ہے میری نظر میں یہ کہ ایک بچہ ایسا تھا جس کو ہم ہر مہینے کہتے تھے ہم اس کے ساتھ نہیں چل سکتے, ہم اس کے ساتھ نہیں چل سکتے. مطلب وہ بہت ہی ڈم تھا, اور ہمیں لگتا تھا کہ یار ہم ٹائم ویسٹ کر رہے ہیں اس کا بھی اور اپنا بھی. اس کی ارننگ نہیں سٹارٹ ہوگی, وہ یہ کام کر ہی نہیں سکتا. لیکن کنسسٹنسی نے ثابت کیا کہ کچھ مہینے اس نے ضرور لگائے ہیں, لیکن آج وہ ایک چیز میں ایکسپرٹ بیٹھا ہوا ہے ہمارے پاس, اور وہ دوسروں کو بھی ٹرین کر رہا ہے. تو یہ ایک سکسس سٹوری ہے میری نظر میں جو بہت ہی اچھی ہے. اور باقی الحمدللہ ہمارے جو
2: ہمارے پاس جو وی اے ہیں وہ یونیورسٹی کے اسٹوڈنٹس ہیں.
1: ہاں جی.
2: اور ایک جو وی اے ہیں وہ ڈاکٹر ہیں. وہ ڈاکٹری کر رہے ہیں.
0: اچھا بی اے ٹرم آپ بار بار استعمال کر رہے ہیں, ہمارے سامعین آپ کے لیے تو فیملیئر ہے, میں بھی جانتا ہوں, لیکن آپ تھوڑا ایکسپلین کریں کہ وی اے ہوتا کیا ہے.
1: وی اے بیسیکلی ورچوئل اسسٹنٹ ہوتا ہے, یہ وہ ہوتے ہیں جو سروسز پرووائڈ کر رہے ہوتے ہیں, ان کو یہ ٹرم دے دی گئی, جس طرح ڈاکٹر ہے, انجینئر ہے, اسی طرح سے ورچوئل اسسٹنٹ ہے جو جو لوگ امیزون پہ ہائر کرتے ہیں نا باہر سے, پاکستان میں بیٹھ کے جو ان کے لیے کام کر رہے ہوتے ہیں ورچوئل اسسٹنٹ, تو اس کو ہم وی اے کہتے ہیں جو یہ سروسز پرووائڈ کر رہے ہوتے ہیں,
2: جو ان کے اکاؤنٹ کو ہینڈل کرتے ہیں.
0: یعنی اپنی اپنی پلیس پہ رہتے ہوئے جو لوگوں کو اسسٹ کرتے ہیں اور ان کو ہیلپ کرتے ہیں, اس کے بدلے وہ ان کو سیلریڈ ہوتے ہیں, ان کو جو ہے وہ وی اے کہا جاتا ہے. اویس اور سبھی کا بھی ہم لینے جا رہے ہیں میوزک بریک, اور پروگرام کا وقت تقریباً ختم ہو چکا ہے, لیکن ہم جس طرح آپ نے ایک بڑی اچھی سکسیز سٹوری شیئر کی, تو ہم چاہیں گے کہ جب ہم بریک سے واپس آئیں تو آپ ہمارے سامعین کو کچھ میسج دیں اور ان کو بتائیں کہ اگر وہ بھی اس میں آنا چاہتے ہیں جو ہمارا آن لائن بزنس ہے یا جو فری لانسنگ ہے, تو اس کے لیے وہ کیا کی ہے جس کو وہ جو ان کی سکسیز کو انشور کر سکتی ہے. تو میوزک بریک کے بعد ہم واپس آ رہے ہیں.

0: السلام علیکم، آپ سن رہے ہیں ایف ایم 92.6 یو سی پی کی دنیا نقل ادب پروگرام میں خوش آمدید، میں آپ کی میزبان تہذین علی۔ آج ہم نے جن کو اپنے شو پہ مدعو کیا ہے ان کا تعلق گورنمنٹ کالج سے انگلش لٹریچر ڈپارٹمنٹ سے ہے۔ آپ نے ابھی ریسنٹلی سید امتیاز علی تاج کے ڈرامہ میں مین لیڈ رول ایز این انارکلی پرفارم کیا۔ آپ پچھلے 3 سال سے نگہ چودھری سے کتھک کلاسیکل ڈانس بھی سیکھ رہی ہیں، آپ لکھتی بھی ہیں اور پڑھتی بھی ہیں، آپ ایک ڈبیٹر بھی رہ چکی ہیں۔ تو 3 سال تھینک یو سو مچ۔ پہلے مجھے بتائیے گا، میں نے آپ کے نام کی پروناؤنسیشن ٹھیک کیا نا؟
1: بالکل، تھینک یو سو مچ تہذین فار ہیونگ می اینڈ فار سچ این امیزنگ انٹروڈکشن۔
0: سب سے پہلے تو 3 سال اگر میں آپ سے پوچھوں، یہ تو میں نے آپ کو انٹروڈیوس کروایا، آپ اپنے آپ کو کیسے انٹروڈیوس کرواتی ہیں؟
1: تہذین، آئی تھنک آئی ایم اے پرسن ہو لوز آرٹ، ہو لوز لٹریچر، اور میرے لیے آرٹ اور لٹریچر کافی عرصے سے ایز اے سورس آف ایکسپریشن رہا ہے۔ دس از دا ریزن دیٹ آئی ایم انٹو پرفارمنگ آرٹس ایز ویل، میں ڈانس بھی کرتی ہوں۔ تو آئی تھنک آرٹ از دی اسٹرانگیسٹ سورس آف ایکسپریشن فار اے پرسن۔ تو میرے لیے آرٹ ہمیشہ سے ایک سورس آف ایکسپریشن رہا ہے، ایک سورس آف کیتھارسس رہا ہے، اینڈ آئی تھنک دس از ہو آئی ایم۔
0: آپ کا تعلق جس طرح میں نے بتایا کہ انگلش لٹریچر ڈپارٹمنٹ سے ہے، تو اگر آپ تھوڑا بہت ایک اوور ویو دیں انگلش لٹریچر پر تو وہ آپ کیسے دیں گی؟
1: آئی تھنک انگلش لٹریچر ایز اے سبجیکٹ انتہائی واسٹ ہے ایز کمپیئر ٹو دی ادر لینگویجز اینڈ لٹریچر۔ انگلش لٹریچر فار می اٹ واز آلویز اے سورس آف ایکسپریشن، بٹ اے سورس آف ریڈنگ واٹس ان مائی مائنڈ۔ اٹس کافی آئرونیکل ایز ویل، کیونکہ میں جو فیل کرتی تھی وہ مجھے لٹریچر میں پڑھنے کو ملتا تھا، بٹ آلسو ہائٹ آف امیجنیشن، ایکسپریشن، انسان جو فیل کرتا ہے۔ مجھے لگتا ہے کہ دنیا بھر میں اگر آپ کے پاس ڈفرینٹ لینگویجز ایگزسٹ کرتی ہیں، ڈفرینٹ کلچرز ایگزسٹ کرتے ہیں جن سے آپ ریلیٹ نہیں کر سکتے، تو ایموشن، ہیومن ایموشن، جذبات ایک ایسی چیز ہے جو آپ کو کہیں نہ کہیں کنیکٹ کرتی ہے، اور جذبات کو کسی لینگویج کی ضرورت نہیں ہوتی۔ تو آئی تھنک کہ ہیومن ایموشنز جو ہیں لٹریچر، اس کو اگر ہم کسی بھی لٹریچر کی براڈلی بات کریں، وہ اس کو ایک آواز دینے میں، ایکسپریس کرنے میں سب سے زیادہ امپورٹنٹ اور سب سے زیادہ نیسیسری ثابت ہوتا ہے۔
0: اچھا، اگر میں آپ سے پوچھوں کہ آپ کو کیا لگتا ہے کہ بیسک ڈفرینس اردو لٹریچر میں اور انگلش لٹریچر میں کیا ہے، اردو کے ناولس اور انگلش کے ناولس؟
1: آئی تھنک انگلش لٹریچر جو ہے وہ بہت ہی واسٹ ہے ان ٹرمز آف اٹس تھیمس، اور کسی بھی لینگویج کو یا لٹریچر کو بڑھنے کے لیے یا آگے ڈیولپ کرنے کے لیے، ایوالو کرنے کے لیے ایک کلچر کی ضرورت پڑتی ہے۔ اب آپ کو جو کلچر ہے وہ 2 چیزوں سے بنتا ہے کسی بھی سوسائٹی میں، ایک اس کا انفراسٹرکچر ہے، دوسرے سپر اسٹرکچرز ہیں۔ انفراسٹرکچر میں آبویسلی آپ کا آرکیٹیکچر آتا ہے یا ٹینجیبل چیزیں جو ہمارے سامنے ہیں۔ سپر اسٹرکچرز میں آپ کی نارمز آتی ہیں، آپ کا جنرل ایکٹیویٹیز آتی ہیں، لائف اسٹائل آتا ہے، جس میں کافی زیادہ ایبسٹریکٹ چیزیں آتی ہیں جو سوسائٹی میں آپ نارمز کی صورت میں کہہ سکتے ہیں ایگزسٹ کرتی ہیں۔ تو یہ دونوں چیزیں کسی بھی سوسائٹی میں جو ہوتی ہیں وہ اس کی لینگویج کو آبویسلی بڑھاوا دیتی ہیں، اور لینگویج آپ کی ایوالو ہوتی ہے، آگے بڑھتی ہے کلچر کی وجہ سے۔ تو مجھے لگتا ہے کہ انگلش لٹریچر جو ہے وہ اپنے کلچر کی وجہ سے بہت زیادہ واسٹ ہے، اسی لیے اس کے تھیمس بہت واسٹ ہیں، اور یہی میجر ڈفرینس ہے اردو لٹریچر میں بھی کہ وہاں پہ جو تھیمز ہیں وہ کافی کنسٹرکٹڈ ہیں، اتنے واسٹ نہیں ہیں، کیونکہ ہماری سوسائٹی سے ہی آبویسلی وہ تھیمز نکلتے ہیں۔
0: بالکل۔ اچھا، ہم اگر اپنی سوسائٹی میں دیکھیں یا ابھی کی جنریشن میں دیکھیں تو ہم دیکھتے ہیں کہ لٹریچر بہت کم ہو گیا ہے، بہت آپ کو گنے چنے لوگ ہی ملتے ہیں جو لٹریچر پڑھتے بھی ہیں، اردو ہو یا انگلش۔ انگلش کا تو آبویسلی ہماری لینگویج بھی نہیں ہے، تو ایک آڈینس اس کی کم ہے، اردو کی بہ نسبت تھوڑی زیادہ ہے۔ تو اگر میں آپ سے پوچھوں کہ آپ کو کیا لگتا ہے کہ ایسی کیا ریزنس ہیں بینگ اے لٹریچر اسٹوڈنٹ بھی، جو آپ فیل کرتی ہوں اپنے ساتھ کے اسٹوڈنٹس میں، ایک تو آپ پہلے اگر آپ بتائیں کہ آپ کو کیا چیز انسپائر کی کہ آپ نے انگلش لٹریچر میں آنا ہے، اور دوسرا پھر یہ کہ کیوں لگتا ہے آپ کو کہ یہ کیوں ہماری جنریشن میں اتنا گیپ کیوں آ گیا؟
1: اگر میں بہت ہی انڈیجنس لیول پہ اپنے بارے میں پہلے بات کروں، تو میرے گھر میں آبویسلی ایک کلچر تھا کتابیں پڑھنے کا، لٹریچر سے ویسے کنیکٹ ہونے کا، اور بہت ہی ایک آرٹسی سا ماحول ہوتا ہے۔ تو اس وجہ سے میں نے بچپن سے بکس پڑھیں، اور مجھے کوئی اور سورس نہیں ملا ٹو فائنڈ مائی سیلف، مطلب آئی فائنڈ مائی سیلف ان لٹریچر۔ میرے لیے لٹریچر زندگی کہہ لیں وہ ہے جو میرے اندر لائف پٹ ان کرتی ہے۔ تو اگر میں پرسنلی بات کروں تو آبویسلی میرے فادر، مائی مدر، دیور ऑलवेज देयर इन द बुक्स एंड आर्ट्स एंड कल्चर. तो उस सब का एक नॉर्म कह लें घर में था, जिसकी वजह से मैंने लिटरेचर चूज किया. ये मेरी पर्सनल इंस्पिरेशन थी. सो फार एज दिस इज कंसर्न कि लोग लिटरेचर की तरफ क्यों नहीं जाते, अच्छा लिटरेचर पढ़ क्यों नहीं रहे या प्रोड्यूस क्यों नहीं हो रहा, उसके काफ़ी ज़्यादा रीजन्स हैं मेजरली पाकिस्तान में. सबसे बड़ी रीज़न जो बहुत ही कॉमन भी है वो है कि आपके पास दूसरे मीडियम्स आ गए हैं टू एक्सप्रेस योर सेल्फ. फॉर इंस्टेंस बहुत बड़ा मीडियम उसका सोशल मीडिया. तो आपके पास एक चंक्स ऑफ इन्फॉर्मेशन जो एग्जिस्ट करती है एक स्पेक्ट्रम में, एक टाइम पीरियड में, आप उससे बहुत जल्दी सेटिस्फाई हो जाते हो और आप रिलीज फील करते हो कि अब मेरे पास बहुत कुछ आ गया. तो मुझे ऐसा लगता है कि लोग जो टैंजिबल या रियल नॉलेज जो है उसकी जो वैल्यू है उसको नहीं समझ पा रहे. बहुत ही वॉलेटाइल हो गई है इन्फॉर्मेशन, डेटा एंड एवरीथिंग. तो उस चीज़ से वो कनेक्ट नहीं कर पा रहे. दूसरी बड़ी चीज़ जो मुझे लगती है वो है क्यूरियोसिटी अमंग द यंगर जनरेशन. और उसके भी कहीं ना कहीं रूट्स जो हैं वो जाके इसी चीज़ से मिलते हैं कि आपके पास सोर्सेज डिफरेंट आ गई हैं. जब वास्ट सोर्सेज हैं और सोर्सेज ऐसी जो बहुत ही मर्क्यूरियल हैं, दे आर नॉट परमानेंट. अब नॉलेज इज समथिंग दैट इज़ वेरी परमानेंट. रीडिंग बुक्स वो आपके साथ स्टे करता है और एक बहुत ही कॉन्क्रीट फॉर्म ऑफ नॉलेज है जो आप लेते हैं और एक्सप्रेस करने का जरिया. तो जब आपके पास दूसरे मीडियम्स आ जाते हैं जो बहुत ही टेम्प्रेरी हैं, बहुत वॉलेटाइल हैं, तो उससे फिर मसले पैदा होते हैं.
0: बिल्कुल आपने सही बात कही कि शायद ना हमारा स्क्रीन टाइम बहुत कम हो गया, लेकिन आपको नहीं लगता कि इस वक्त हमारे जनरेशन या हमारी जो सोसाइटी है उसकी ज़रूरत है सोशल मीडिया? हम उससे बिल्कुल कट ऑफ भी तो नहीं हो सकते ना. तो अब कुछ अरसे बाद सब कुछ ही मोबाइल्स पे हो जाएगा. लाइक बुक्स तो शायद कम ही है कि रहे, वो है भी ना कि आखिरी सदी है किताबों से इश्क की. तो आपको नहीं लगता कि कहीं ना कहीं ये पॉजिटिव भी है और नेगेटिव भी है?
1: बिल्कुल है, हर चीज़ के पॉजिटिव्स और नेगेटिव्स, प्रॉन्स एंड कॉन्स होते हैं. लेकिन मुझे लगता है कि किसी भी चीज़ की ज़्यादती जो है, दी एक्सेस ऑफ एनीथिंग इज़ बैड. सो सोशल मीडिया आई थिंक बहुत ज़्यादा इनकलकेट कर रहा है, इंडिजनाइज हो रहा है हमारी लाइफ्स में. I was looking at this art a few days back. तो एक किसी student का thesis था. तो there were three pictures. पहली pictures में there's this girl who is sitting और जो I don't know उसकी exact vocabulary क्या है, लेकिन वो जो computer algorithms होते हैं ना, जो green green होते हैं वो picture में, हाँ dots थे कहीं ना कहीं. तो दूसरी picture में वो dots ज़्यादा हो जाते हैं, तीसरी picture में पूरी picture ही कंप्यूटराइज हो जाती है. आई डोंट नो इफ दैट्स अ वर्ड. तो इट मींस कि वो आपकी लाइफ को कंट्रोल कर रहा है. जैसे युवाल नोह हरारी एक बहुत अच्छे राइटर हैं, वो कह रहे हैं कि एट सम पॉइंट रोबोट्स जो हैं या एआई जो है या सोशल मीडिया आजकल जो प्रेवलेंट है वो ह्यूमन बींग्स को कंट्रोल करेगा किसी पॉइंट पे. एंड आई डोंट थिंक कि इससे ज़्यादा स्केरी कोई बात हो सकती है.
0: बिल्कुल आप सही बात कर रही हैं. अच्छा, अगर आपने बिल्कुल स्टार्टिंग में बात की थी कि लिटरेचर और कल्चर से, तो कैसे आप इनको इंटरलिंक्ड करेंगी लिटरेचर और कल्चर को? तो शायद लिटरेचर कल्चर की अक्कासी करते हैं.
1: बिल्कुल, आई थिंक ये दोनों जो हैं वो हैंड इन हैंड जाते हैं. दोनों चीज़ें एक दूसरे पर कोडिपेंडेंट हैं और इनका एक कोरिलेशनल ताल्लुक है आपस में. लिटरेचर आपका कल्चर से प्रोड्यूस होता है और जो आपका कल्चर है वो इवॉल्व होता है लिटरेचर से. अब एक चीज़ को समझने की ज़रूरत है, वो ये है कि कल्चर जो है ना वो कभी भी स्टैटिक नहीं हो सकता. कल्चर हैज़ टू बी इवॉल्विंग ऑल द टाइम, आपको डिवेलप करना है. अब इससे ये मुराद है मेरी कि जो चीज़ें फॉर इंस्टेंस टाइम बींग आप एक्सेप्ट नहीं कर पा रहे कल्चर में, कहीं ना कहीं जाके वक्त की ज़रूरत की वजह से आपको वो चीज़ें एक्सेप्ट करनी पड़ेंगी. और सोसाइटी की ना कुछ कल्चरल मैकेनिज़म्स होते हैं जिससे आप चीज़ों को एक्सेप्ट करते हो या जिससे कल्चर इवॉल्व होता है. तो वो मैकेनिज़म्स फॉर इंस्टेंस एकेडमिक लेजिटिमेसी एक मैकेनिज़्म है. फॉर इंस्टेंस अगर हम परफॉर्मिंग आर्ट्स की बात करें, अगर वो किसी सोसाइटी में एक्सेप्ट नहीं हो रही हैं तो उसका एक मैकेनिज़्म ये हो सकता है कि आप उनको एकेडमिक इंकल्केशन उसकी शुरू कर दें, यानी लोगों को ज़्यादा नॉर्मलाइज करवाएं उस चीज़ को. तो जो कल्चर है वो नॉर्मलाइजेशन की तरफ, एवोल्यूशन की तरफ तब जाता है जब आप एक्सेप्ट करना शुरू कर देते हो. और इसी के एक्सटेंशन ये है कि जब कल्चर डेवलप करता है तो फिर आपका लिटरेचर भी डेवलप करता है.
0: बहुत खूबसूरत बात कही आपने. हम यहीं से दोबारा कंटिन्यू करेंगे. यहाँ पे वक्त हुआ एक छोटी सी ब्रेक का. सुनती रहिए FM 92.6 UCP की दुनिया.